0: 68 रुपये 50 पैसे होगी। कोलकाता विच व्यापारक सिलेंडर की कीमत 53.5 रुपये के वादे न 3,255 रुपये 50 पैसे होगी। चेन्नई विच व्यापारक सिलेंडर कीमतों में 42 रुपये का वादा किया गया तो हूँ इसकी कीमत 3,283 रुपये होगी। व्यापारक LPG दीमतों में ताज़ा वाधा अमरीका से ईरान विचकार टकरा दरमियान पश्चिमी एशिया में तनाव वधन करके ऊर्जा दिया आलमी लागतों में वाधे के पिछोकड़ होया है। इंडियन इंस्टीट्यूट ऑफ टेक्नोलॉजी IIT रुड़की ने JEE एडवांस परीक्षा के नतीजे ऐलान दिए ने। कुल 56,880 उम्मीदवार ने परीक्षा पास की जिन्हों 10,107 विद्यार्थना शामिल ने। फुटबॉल विच भारत औरतों की सैफ चैंपियनशिप 2026 के सैमीफाइनल विच पहुंच गया है। भारतीय टीम ने कल गोवा के मारकाओ के पंडित जवाहर लाल नहरू स्टेडियम विच मौजूदा चैंपियन बांग्लादेश को 3-0 नाल हरा के चैंपियनशिप के ग्रुप बी विच सिखर ते थां बना ली। प्यारी जाक्षा लिंडाकॉम ते मालविका पी ने एक एक गोल किया। भारत हुण बुधवार को सैमीफाइनल विच ग्रुप ए दे रनर अप भूटान खिलाफ मैदान च उतरेगा। दूजे पासे बांग्लादेश दूजे सैमीफाइनल विच ग्रुप ए दे जेतू नेपाल खिलाफ खेडेगा। आखिर च खास खबरां एक बार फिर। प्रधानमंत्री नरेंद्र मोदी और म्यांमार के राष्ट्रपति ओ मिन लाओलाइन दरमियान नवी दिल्ली में दवली गलबात। 10 राज्यों तो राज्यसभा दी 24 सीटों लिए 2 सालों च होने वाली चोणों वास्ते नोटिफिकेशन आज जारी कर दिया गया है। पश्चिम बंगाल कैबिनेट का पसार 35 नवे मंत्रियों ने सौं चुकी। सुप्रीम कोर्ट में 5 नवे जजों की नियुक्ति। चीफ जस्टिस समेत जजों की कुल गिनती 37 हुई। भारत ओमान व्यापक आर्थिक भाईवाली समझौता अज तो लागू। इस नाल ही साडा ए बुलेटिन खत्म होंदा है। साडा अगला प्रादेशिक बुलेटिन शाम 6:20 ते होएगा। नमस्कार।
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं अर्जुमंद अली खान। वजीर आजम नरेंद्र मोदी और म्यांमार के सदर ऊ मिन आउं लाइन ने नई दिल्ली में दोतरफा बातचीत की है। भारत और ओमान के दरमियान जामे इक्तसादी साझेदारी समझौता नाफिज हो गया है। मगरबी बंगाल के वजीर आला शुभेंदु अधिकारी ने 35 नए वजीरों को शामिल करके काबीना में तौसी की है। मई के महीने में GST की मजमुई वसूलियाबी बढ़कर 1,94,000 करोड़ रुपए तक पहुंच गई, जिसमें बरामदात से होने वाली वसूलियाबी में इजाफे का अहम रोल है। PM स्वनिधि स्कीम को 6 साल मुकम्मल हो गए हैं। वजीर आजम नरेंद्र मोदी ने कहा है कि मस्कूरा स्कीम से रेहड़ी पटरी वालों के लिए तरक्की के नए मौके दस्तियाब हुए हैं। अमरीका ने ईरान में रडार और ड्रोन कंट्रोल मराकज पर हमले किए हैं, जिससे मगरबी एशिया खत्ते में कशीदगी फिर से बढ़ गई है। और हांगकांग में 20 साल तक की उम्र के खिलाड़ियों की एशियाई एथलेटिक्स चैंपियनशिप में भारत ने सोने के 10 तमगों समेत 19 तमगे जीते हैं। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी और म्यांमार के सदर ऊ मिन आउं लाइन ने नई दिल्ली में दोतरफा बातचीत की है। इस बातचीत का मकसद दोनों मुल्कों के दरमियान तारीखी और तहजीबी राबतों को मजीद मुस्तहकम करना है। भारत और म्यांमार के दरमियान वसीतर शोबों में अच्छे ताल्लुकात हैं, जिनमें सिक्योरिटी और कनेक्टिविटी शामिल हैं। कौमी सलामती के मुशीर अजीत डोभाल ने कल शाम नई दिल्ली में म्यांमार के सदर से मुलाकात की थी। म्यांमार के सदर ने म्यांमार भारत कारोबारी फोरम से भी खिताब किया था। वो भारत के 5 रोजा दौरे के तहत हफ्ते के रोज बिहार के गया पहुंचे थे। म्यांमार के सदर कल मुंबई भी जाएंगे, जहां वो कारोबारियों और सनअतकारों से बातचीत करेंगे और मुख्तलिफ मकामात देखने जाएंगे। मजीद तफसील हमारे नामा निगार से।
2: म्यांमार के सदर आज शाम राष्ट्रपति भवन में सदर जमहूरिया द्रौपदी मुर्मू से मुलाकात करेंगे। उनका कौमी राजधानी के राय पिथौरा सकाफती कॉम्प्लेक्स में एक नुमाइश देखने का भी प्रोग्राम है। इस नुमाइश में गौतम बुद्ध से वाबस्ता पवित्र पिपरावा बाकियात को रखा गया है और उसके साथ साथ इससे वाबस्ता खुद कदीमी चीजें भी नुमाइश के लिए रखी गई हैं। म्यांमार भारत की पड़ोस मुकदम मशरकी मुल्कों से रबते बढ़ाने और महासागर पॉलिसियों के सिलसिले में अहम मकाम रखता है। सदर ऊ मिन आउं लिंग के भारत के दौरे से दोनों मुल्कों के दरमियान कसीर रुखिस ताल्लुकात के मजीद मुस्तहकम होने का इम्कान है। दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद आजम खान।
1: भारत ओमान जामे इक्तसादी शराकतदारी मुआहदा सेपा आज से नाफिज हो गया है। کامرس اور تجارت کے وزیر پیوش گوئل نے کہا ہے کہ یہ معاہدہ دونوں ملکوں کے درمیان اقتصادی اور کلیدی رابطوں کو مستحکم کرے گا۔ ایک قومی روزنامے میں شائع ایک مضمون میں جناب گوئل نے کہا کہ اس معاہدے سے خاص طور سے ملک کے طلبہ، دستکاروں، خواتین، کسانوں، ماہی گیروں اور ایم ایس ایم ای اداروں کو فائدہ ہوگا اور اس کے تحت نئے بازاروں تک رسائی ممکن ہو پائے گی، برآمدات کو فروغ حاصل ہوگا، سرمایہ کاری راغب ہوگی اور روزگار کے مواقع پیدا ہونے میں تیزی آئے گی۔ بھارت کے عمان کے ساتھ گہرے اقتصادی اور عوام سے عوام کے درمیان رابطے ہیں، جہاں تقریباً 7 لاکھ بھارتی آباد ہیں۔ مرکزی وزیر نے کہا کہ عمان میں آباد بھارتی شہری سالانہ $2 ارب کی رقم اپنے گھروں کو بھیجتے ہیں، جبکہ 6,000 سے زیادہ بھارتی کمپنیاں وہاں کام کر رہی ہیں۔ 10 ریاستوں میں راجیہ سبھا کی 24 سیٹوں کے چناؤ کے لیے نوٹیفیکیشن جاری کر دیا گیا ہے۔ ہر 2 سال بعد ہونے والے اس چناؤ کے تحت پولنگ اس مہینے کی 18 تاریخ کو ہوگی۔ ان میں آندھر پردیش، گجرات اور کرناٹک میں 4-4 سیٹیں، راجستھان اور مدھیہ پردیش میں 3-3 سیٹیں، جھارکھنڈ میں 2 اور منی پور، میگھالے، اروناچل پردیش اور میزورم میں 1-1 سیٹ شامل ہے۔ سابق وزیر اعظم اور جے ڈی ایس کے رہنما ایچ ڈی دیوے گوڑا، مرکزی وزیر اور بی جے پی کے لیڈر جارج کورین اور روینیت سنگھ، راجیہ سبھا میں اپوزیشن کے رہنما اور کانگریس صدر ملک ارجن کھڑگے ان ارکان میں شامل ہیں جن کی رکنیت کی مدت اس مہینے مکمل ہو رہی ہے۔ ہوٹلوں، ریستوراں اور دیگر کاروباری اداروں میں استعمال ہونے والے 19 کلوگرام کے کمرشل ایل پی جی سلنڈر کی قیمت میں 4 بڑے شہروں میں 42 روپے سے لے کر 53.50 روپے کا اضافہ کیا گیا ہے۔ گھریلو ایل پی جی سلنڈر کی شرحوں میں کوئی تبدیلی نہیں کی گئی ہے۔ دلی میں کمرشل ایل پی جی سلنڈر کی قیمت میں 42 روپے کا اضافہ کیا گیا ہے اور اب یہ 3,113.50 روپے کا ملے گا۔ ممبئی میں اس کی قیمت 43.50 روپے بڑھ گئی ہے اور وہاں کمرشل سلنڈر کے لیے 3,067.50 روپے دینے ہوں گے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ مغربی بنگال میں وزیر اعلی شبھندو ادھیکاری کی سربراہی والی کابینہ نے 35 نئے وزیروں کو شامل کر کے توسیع کی گئی ہے۔ ریاست کے گورنر آر این روی نے کولکتہ میں لوک بھون میں وزارتی کونسل کے نئے ارکان کو عہدے اور رازداری کا حلف دلایا۔ سوپن داس گپتا، ارجن سنگھ، تپس روئے اور شنکر گھوش ان ارکان اسمبلی میں شامل ہیں جنہیں کابینہ وزیر کی حیثیت سے حلف دلایا گیا ہے۔ نئے وزیر ریاست کے مختلف خطوں کی نمائندگی کرتے ہیں اور اس میں تجربہ کار ارکان اسمبلی کے ساتھ ساتھ پہلی بار وزیر کا عہدہ سنبھالنے والے ارکان بھی شامل ہیں۔ سامان اور خدمات ٹیکس جی ایس ٹی کی مجموعی وصولیابی میں گزشتہ مہینے 3.2% کا اضافہ ہوا اور یہ 1,94,000 کروڑ روپے سے تجاوز کر گئی۔ سامان اور خدمات کی فراہمی میں بہتری، نیز درآمدات سے ہونے والی وصولیابی لگاتار بڑھنے کی وجہ سے ایسا ہوا ہے۔ پچھلے سال مئی کے مہینے میں جی ایس ٹی کی مجموعی وصولیابی 1,88,000 کروڑ روپے تھی۔ ریڑھی پٹری والوں سے متعلق پردھان منتری آتم نربھر ندھی پی ایم سوندھی اسکیم کو آج 6 سال مکمل ہو گئے ہیں۔ مذکورہ اسکیم سے پچھلے 6 سال میں لاکھوں ریڑھی پٹری والوں کو قرض حاصل کرنے اور اپنی روزی روٹی کو برقرار رکھنے میں سہولت ہوئی ہے۔ مذکورہ اسکیم کی ستائش کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا کہ آسان قرضوں کی فراہمی، مالی شمولیت اور ترقی کے لیے نئے موقعوں کو یقینی بنا کر پی ایم سوندھی اسکیم سے بے شمار ریڑھی پٹری والوں کی زندگی بدل گئی ہے۔ پیش ہے ایک رپورٹ۔
3: مذکورہ اسکیم کے تحت سود میں سبسڈی اور قرض گارنٹی مدد کے ساتھ 3 مرحلوں میں 15,000، 25,000 اور 50,000 روپے کے قرضے فراہم کیے جاتے ہیں۔ اس پہل سے مختلف شہروں اور قصبوں میں 75 لاکھ سے زیادہ متعلق افراد کو فائدہ ہوا ہے۔ مذکورہ اسکیم کے تحت 17,800 کروڑ روپے سے زیادہ مالیت کے قرضے فراہم کیے گئے ہیں۔ اسکیم کے تحت 55 لاکھ سے زیادہ افراد ڈیجیٹل طریقے سے اس میں شامل ہوئے ہیں۔ مجموعی طور پر مستفید ہونے والے افراد نے 841 کروڑ سے زیادہ ڈیجیٹل لین دین کیے ہیں، جن کی مالیت تقریباً 8,96,000 کروڑ روپے ہے۔ پی ایم سوندھی اسکیم کے تحت متعلق افراد کو ڈیجیٹل کیش بیک ترغیبات اور سود میں رعایت کے ذریعے تقریباً 800 کروڑ روپے بھی موصول ہوئے ہیں۔ اسکیم کی مدت مارچ 2030 تک کے لیے بڑھا دی گئی ہے۔ دلی سے سپرنا سیکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے شمیم عرفان۔
1: अमरीका ने खत्म हफ्ते पर ईरान के रडार और ड्रोन कंट्रोल मराकज पर हमले किए हैं, जिससे मगरबी एशिया खत्ते में फिर से कशीदगी बढ़ गई है। बैन अल्क्वामी आबी हदूद के ऊपर परवाज करने वाले अमरीका के MQ-1